सुबह के 7 बजे हैं। अस्सलाम वालेकुम। आज मंगल है, मुहर्रम अल हराम की 14 और जून की 30 तारीख। ये रेडियो पाकिस्तान है। समीना वखार से खबरें सुनिए। पहले अहम खबरों का खुलासा। वज़ीर-ए-आज़म ने कहा है कि PIA के पहले मालियाती साल की तकमील मुल्की और बैन-उल-अक़वामी सरमायाकारों के लिए पाकिस्तान के इस्लाहात और तरक्की के आज़म का वाज़ेह पैगाम है। नायब वज़ीर-ए-आज़म और स्पीकर कौमी असेंबली ने बलूचिस्तान की पायदार तरक्की के लिए वफाकी हुकूमत की जानिब से हर मुमकिन तआवुन के गैर मुतज़लज़ल आज़म का इआदा किया है। वजीर इंसानी हुकूक ने मजहबी आज़ादी के फरोग और पुरअमन बकाए बहमी के लिए पाकिस्तान के आज़म का इआदा किया है। पाकिस्तान के आबी हुकूक को उजागर करने के लिए आज इस्लामाबाद में सन्तास मुआहदे के मौजू पर एक सेमिनार होगा। ईरान के मामले पर आज दोहा में एक आला सतही इजलास होगा। खवातीन के ICC T20 आलमी क्रिकेट कप का पहला सेमीफाइनल ऑस्ट्रेलिया और वेस्टइंडीज के दरमियान आज लंदन के ओवल ग्राउंड में खेला जाएगा। और अब खबरें तफसील के साथ। वज़ीर-ए-आज़म शहबाज शरीफ ने कहा है कि PIA का पहला मालियाती साल मुकम्मल होने से मुल्की और बैन-उल-अक़वामी सरमायाकारों को एक मजबूत पैगाम मिला है कि पाकिस्तान कारोबार के लिए तैयार और इस्लाहात और तरक्की के लिए पुरअज़्म है। एक बयान में वज़ीर-ए-आज़म ने पाकिस्तान की निजकारी की तारीख में इस तारीखी संग मील का खैर मकदम करते हुए कौम को मुबारकबाद दी। उन्होंने कहा कि अब हम PIA को उसके माजी के शानदार वक़ार के मुताबिक बहाल करने के मजीद करीब पहुंच गए हैं। वज़ीर-ए-आज़म ने कहा कि यह कामयाब भी इस बात का सबूत है कि टीम वर्क के जरिए पेचीदा और तस्वीराती मामलात को शफाफ और मुसाबकती अंदाज में बर वक्त मुकम्मल किया जा सकता है। उन्होंने बताया कि निजकारी कमीशन ने निजकारी के जरिए PIA के हिस्से की फरोख्तगी के बाद पहले साल का हदफ कामयाबी से हासिल कर लिया है, जिसके तहत एयरलाइन का इंतजामी कंट्रोल आरिफ हबीब कॉरपोरेशन लिमिटेड की क्यादत में सरमायाकार कंसोर्शियम को मुंतकिल कर दिया गया है। शहबाज शरीफ ने इस आज़म का इरादा किया कि हुकूमत एयरलाइन के मुलाजमीन, मुसाफरों और सार्फीन के मफदात का तहफ्फुज़ यकीनी बनाएगी, जबकि इस दौरान नज़्म व नस्क की मुनज़्ज़म मुंतकली और परवाज़ों के बिला ऑपरेशंस को भी बरकरार रखा जाएगा। उन्होंने वाज़े किया कि हवाबाजी के तमाम मुरव्वजा कवानीन और ज़ाब्ता जाती निगरानी का तसलसल बदस्तूर बरकरार रहेगा। वज़ीर-ए-आज़म शहबाज शरीफ ने जमहूरी इदारों के इस्तेहकाम, आइन की बालादस्ती, पार्लिमानी तर्ज हुकूमत, कानून की हुक्मरानी और फैसला साजी में अवाम की बामानी शमूलियत के लिए पाकिस्तान के पुख्ता आज़म का इआदा किया है। आज मनाए जाने वाले आलमी यौम पार्लिमान के मौके पर अपने खसूसी पैगाम में वज़ीर-ए-आज़म ने कहा कि पाकिस्तान का आइन एक ऐसे जमहूरी निज़ाम हुकूमत की जमानत देता है जिसकी बुनियाद नुमाइंदगी की बुनियाद पर कायम हुकूमत के उसूलों पर उस्तवार है। नायब वज़ीर-ए-आज़म इसहाक़ डार और कौमी असम्बली के स्पीकर सरदार अय्याज सादिक ने बलूचिस्तान की पायदार तरक्की और वहां के अवाम की फलाह बहबूद के लिए हर मुमकिन तआवुन फराहम करने के वफाकी हुकूमत के गैर मुतज़लज़ल आज़म का इआदा किया है। इस आज़म का इजहार उन्होंने पार्लियामेंट हाउस में बलूचिस्तान असम्बली और सूबाई काबीना के अरकान और पार्लिमानी रहनुमाओं के एक वक्त से मुलाकात के दौरान किया। दोनों रहनुमाओं ने सूबे की तरक्की को आगे बढ़ाने, अमन इस्तेहकाम को मजबूत बनाने, अवामी खुशहाली के फरोग और बेहतर नज्म व नस्क को यकीनी बनाने के लिए वफाक और बलोचिस्तान के दरमियान करीबी हम आहंगी तामीरी रवाबित और मुश्तरका तस्वीराती सोच की अहमियत पर जोर दिया। बलोचिस्तान के वक्त के अरकान ने सूबे की तरक्की और अवाम की फलाह बहबूद के लिए वफाकी हुकूमत की कोशिशों को सराहा। वज़ीर इंसानी हुकूक आज़म नज़ीर तारड़ से अक़वामे मुत्तहिदा के ख़ुसूसी एलची मिगेल एंजल मॉरिटेनियस ने इस्लामाबाद में मुलाकात की, जिसमें इस्लामोफोबिया के खात्मे के लिए आलमी कोशिशों और इंसानी हुकूक के शोबे में तआवुन को मजबूत बनाने पर तबादला ख्याल किया गया। इस मौके पर गुफ्तगू करते हुए वफाकी वजीर ने इस्लामोफोबिया के तदारुक के लिए अक़वामे मुत्तहिदा की कोशिशों को सराहा और उन्हें आलमी सतह पर मजहबी अदम बर्दाश्त से निमटने के लिए एक अहम संगे मील करार दिया। वफाकी वजीर ने मजहबी आज़ादी, बैनुल मज़ाहिब हम आहंगी और पुरअमन बकाए बाहमी के फरोग के लिए पाकिस्तान के पुख्ता आज़म का इआदा किया।
سنتاس معاہدے کے تحت پاکستان کے آبی حقوق کو اجاگر کرنے کے لیے آج اسلام آباد میں ایک سیمینار منعقد ہوگا۔ وفاقی وزیر اطلاعات و نشریات عطا اللہ تارڑ اور وفاقی وزیر موسمیاتی تبدیلی مصدق ملک نے اسلام آباد میں ایک نیوز کانفرنس سے خطاب کرتے ہوئے کہا کہ سیمینار میں سنتاس معاہدے کے مختلف پہلوؤں پر غور و خوض کیا جائے گا۔ عطا اللہ تارڑ نے کہا کہ عالمی برادری سنتاس معاہدے پر پاکستان کے موقف کو تسلیم اور اس کی تائید کرتی ہے، جو بیانی کے محاذ پر ملک کے لیے ایک اہم کامیابی ہے۔ انہوں نے اس بات پر زور دیا کہ معاہدے کو یک طرفہ طور پر منسوخ یا اس میں ترمیم نہیں کی جا سکتی۔ اس موقع پر خطاب کرتے ہوئے وفاقی وزیر موسمیاتی تبدیلی مصدق ملک نے معاہدے کے تحت آبی حقوق کے تحفظ کے لیے پاکستان کے غیر متزلزل عزم کا اعادہ کیا اور واضح کہا کہ بھارت کو پاکستان کی طرف پانی کا بہاؤ روکنے کی ہرگز اجازت نہیں دی جائے گی۔ یہ خبریں آپ ریڈیو پاکستان سے سن رہے ہیں۔ سینٹ کے چیف ویب سینیٹر سلیم مانڈوی والا نے صدر آصف علی زرداری کے خصوصی نمائندے کی حیثیت سے ایک وفد کے ہمراہ عراق کی نو منتخب قیادت سے ملاقات کی ہے۔ دورے کے دوران سینیٹر سلیم مانڈوی والا نے عراق کے صدر نزار آمدی اور وزیر اعظم علی فالح خادم الزیدی تک صدر کے خصوصی پیغامات پہنچائے۔ ان پیغامات میں صدر پاکستان نے عراق کی نو منتخب قیادت کو عہدہ سنبھالنے پر دلی مبارکباد پیش کی اور نیک تمناؤں کا اظہار کیا۔ انہوں نے عراق کے ساتھ پاکستان کے دیرینہ برادرانہ تعلقات کو مزید مستحکم کرنے کے عزم کا اعادہ کیا۔ سینیٹر سلیم مانڈوی والا نے عراق کی پارلیمنٹ کے سپیکر ہیبت حمد عباس الحلبوسی سے اور عراق کے وزیر تجارت ڈاکٹر مصطفیٰ نزار جمعہ الہانی سے بھی ملاقاتیں کی، جن میں وسیع تر شعبوں میں دو طرفہ تعاون کو مزید فروغ دینے پر تبادلہ خیال کیا گیا۔ غزہ اور مغربی کنارے میں اسرائیلی حملوں کے نتیجے میں مزید 8 فلسطینی شہید ہو گئے ہیں۔ یہ افراد بستی اور جنوبی غزہ اور مغربی کنارے میں ہونے والی اسرائیلی بمباری اور کارروائیوں کے دوران شہید ہوئے۔ دوسری جانب اقوام متحدہ کے ریزیڈنٹ اور ہیومنٹیرین کوآرڈینیٹر رمیز الاکبروف نے سلامتی کونسل کو بتایا کہ امریکی ثالثی میں گزشتہ سال اکتوبر میں طے پانے والے جنگ بندی کے معاہدے کا احترام کیا جانا چاہیے۔ انہوں نے زور دیا کہ غزہ کے عوام کی جائز ضروریات، تحفظات اور امنگوں کا ازالہ کیا جانا چاہیے۔ ایران کے معاہدے پر ایک اعلی سطح کا اجلاس آج دوحہ میں منعقد ہوگا، جس میں امریکی صدر ڈونلڈ ٹرمپ کے خصوصی ایلچی سٹیف ویٹکوف اور جیرارڈ کشنر شرکت کریں گے، جبکہ اس موقع پر تکنیکی سطح کے مذاکرات بھی جاری رہیں گے۔ سوشل میڈیا پر اپنے ایک پیغام میں صدر ڈونلڈ ٹرمپ نے تفصیلات کا ذکر کیے بغیر کہا کہ یہ اجلاس قطر کے دارالحکومت میں ایران کی درخواست پر ہو رہا ہے۔ شہابیہ کا عالمی دن آج منایا جا رہا ہے۔ اس دن کا مقصد شہابیہ کے زمین سے ٹکرانے کے خطرے کے بارے میں آگاہی پیدا کرنا، قریبی شہابیہ کے زمین سے ٹکرانے کے مصدقہ خطرے سے نمٹنے کے لیے کیے جانے والے اقدامات کے بارے میں مطلع کرنا ہے۔ خواتین کے آئی سی سی ٹی ٹوینٹی عالمی کرکٹ کپ کا پہلا سیمی فائنل آسٹریلیا اور ویسٹ انڈیز کے درمیان آج لندن کے اوول گراؤنڈ میں کھیلا جائے گا۔ میچ شام 6:30 بجے شروع ہوگا۔ عالمی کپ کا دوسرا سیمی فائنل جمعرات کو انگلینڈ اور جنوبی افریقہ کے درمیان کھیلا جائے گا۔ یہ میچ بھی اسی مقام پر رات 10:30 بجے شروع ہوگا۔ ملک بھر میں مونسون بارشوں کا پہلا باضابطہ سلسلہ کل سے شروع ہونے کا امکان ہے۔ قدرتی آفات سے پیدا ہونے والی صورتحال سے نمٹنے کے قومی ادارے این ڈی ایم اے کے مطابق پہلے سلسلے کے باعث ملک کے شمالی اور شمال مشرقی علاقوں میں تیز ہوائیں چلنے اور گرج چمک کے ساتھ بارشوں میں نمایاں اضافے کا امکان ہے۔ محکمہ موسمیات کی پیش گوئی کے مطابق آئندہ 12 گھنٹوں کے دوران ملک کے بیشتر حصوں میں موسم زیادہ تر گرم اور خشک رہے گا، جبکہ میدانی علاقوں میں شدید گرمی اور حبس کا امکان ہے۔ آج صبح ریکارڈ کیا گیا بعض بڑے شہروں کا درجہ حرارت، اسلام آباد 31 ڈگری سینٹی گریڈ، لاہور 34، کراچی 29، پشاور 33، کوئٹہ 26، گلگت 22، مری 19 اور مظفرآباد 25 ڈگری سینٹی گریڈ۔ بھارت کے غیر قانونی زیر قبضہ جموں بعض بڑے شہروں کا درجہ حرارت، اسلام آباد 31 ڈگری سینٹی گریڈ، لاہور 34، کراچی 29، پشاور 33، کوئٹہ 26، گلگت 22، مری 19 اور

0: चुकी है जिनसी तशद्दुद की हर दीवार, महफूज खवातीन के लिए हुकूमत पंजाब है तैयार। वजीरे आला पंजाब मरियम नवाज शरीफ खवातीन के हुकूक के तहफ्फुज के लिए है पुरअज़्म हर बार। महफूज है जाए मुलाजमत सभी घर और हर बाजार।
1: आपकी हिफाजत, आपका तहफ्फुज, आपकी जिम्मेदारी मेरा फर्ज है।
0: तारीख में पहली बार वर्चुअल वुमेन पुलिस स्टेशन का कायम, पिंक बटन से फौरी पुलिस हेल्प का हुसूल। वुमेन सेफ्टी ऐप, पुलिस प्रोटेक्शन ऐप, हेल्पलाइन 1043, 24 घंटे 7 दिन फाल। जेंडर बेस्ड वायलेंस के ट्रैकिंग सिस्टम का जल्द आगाज। जाए मुलाजमत पर हिरासगी के खिलाफ कानूनी तहफ्फुज। खवातीन के खिलाफ तशद्दुद में मुलव्वस अफराद को 2 साल कैद और 5 लाख रुपए तक जुर्माना। कम उम्री की शादी के खिलाफ सख्त कानूनी कार्रवाई। चीफ मिनिस्टर डिजिटल स्किल्स डेवलपमेंट प्रोग्राम बराए दही खवातीन का इजरा। वर्किंग वुमेन हॉस्टल्स और डे केयर सेंटर्स की फराहमी। धी रानी प्रोग्राम कामयाबी से जारी। अपनी छत अपना घर प्रोग्राम और इलेक्ट्रिक बाइक स्कीम में खवातीन के लिए खसूसी कोटा। जिंसी तशद्दुद के खात्मे का एहसास पूरे पंजाब की हर बेटी तक। मरियम नवाज शरीफ की खवातीन से मोहब्बत, अकीदत और शफकत। खवातीन का तहफ्फुज बन चुका है पंजाब की पहचान। हर औरत है बाइख्तियार, बढ़ रहा है सभी का मान। हुकूमत पंजाब।
2: शुक्रिया, आपने FM 101 ट्यून किया।
3: सुनते रहिए FM 101।
4: दिस इज FM 101।
2: शुक्रिया, आपने FM 101 ट्यून किया।
3: सुनते रहिए FM 101।
4: दिस इज FM 101।
2: शुक्रिया, आपने FM 101 ट्यून किया।
3: सुनते रहिए FM 101।
4: This is FM 101.
5: Shukriya, aapne FM 101 tune kiya. Shukriya, aapne FM 101 tune kiya.
6: Aaiye saamein, ab samaat farmaye program Rahe Khuda. Mukarrar hain Sahabzada Dr. Sayyid Shehzad Hussain. Ye program rozana 3:05 par nashr kiya jata hai.
7: Aaj hum bayan karenge, पारा है 16, सूरत है सूरह मरियम और आयत मुबारका है 49-50। औज़ु बिल्लाहि मिनश शैतानिर रजीम, बिस्मिल्लाहिर रहमानिर रहीम। फलम्मा तज़ारहुम ममा याबुदून मिन दूनिल्लाहि वहबना लहू इसहाका व याकूब व कुल्लम जालना नबिया व वहबना लहुम मिन रहमतिना व जालना लहुम लिसाना सिद्क़िन अलिया। सदक अल्लाज़ीम। तर्जमा पेश खिदमत है। फिर जब उनसे और अल्लाह के सिवा उनके माबूदों से किनारा कर गया, यानी हज़रत जो इब्राहीम अलैहिस्सलाम हैं वहाँ से हिजरत कर गए, शाम की तरफ चले गए, तो उनसे किनारा कर गया, यानी उनके माबूदों से किनारा कर गया, शाम की तरफ हिजरत कर गए। हमने वहबना लहू इसहाका, उसे इसहाक और याकूब अता किए, फर्जंद के फर्जंद यानी पोते। इससे इशारा मिलता है कि हज़रत इब्राहीम अलैहिस्सलाम की उम्र शरीफ इतनी दराज हुई कि आपने अपने पोते हज़रत याकूब अलैहिस्सलाम को भी देखा। इस आयत में ये बताया गया कि अल्लाह ने अल्लाह के लिए हिजरत करने और अपने घर बार छोड़ने की ये जज़ा मिली कि अल्लाह ताला ने अब बेटे और पोते अता फरमाए। इसी तरह से हुज़ूर नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने जब हिजरत फरमाई मदीना की तरफ, तो तमाम सहाबा कराम जिसने हिजरत फरमाई वो औरों से अफजल करार दिए गए और जो गरीब थे अमीर हो गए। हिजरत में अल्लाह ने इलम भी छुपा के रखा हुआ है और हिजरत में अल्लाह ताला ने खुशहाली छुपा कर रखी है। जब किसी इलाके में रिजक कम हो जाए वहाँ से हिजरत कर जाओ اور ایسے علاقے میں جا کے کاروبار کرو تو وہاں اللہ تعالیٰ ہجرت کے صدقے برکتوں سے نوازتا ہے، عزتوں سے نوازتا ہے اور پناہ سے نوازتا ہے۔ تو اسی طرح حضرت ابراہیم علیہ السلام نے جب وہاں سے ہجرت کی تو شام کی طرف گئے شہر بابل سے، تو پھر انہیں وہاں پہ کیا عطا ہوا؟ عمر دراز ہوئی اور پوتے تک کی بشارت اللہ، اور ہم نے اسے اسحاق اور یعقوب ہاں عطا کیے، اور ہر ایک کو غیب کی خبریں بتانا والا وکلم جالنا نبیہ، اور ہر ایک کو ہم نے غیب کی خبریں بتا، یعنی پہلے ان کی پیدائش سے پہلے ہی انہیں نبی ڈکلیئر کر دیا، ہاں ہم نے انہیں خبریں بتانے والا نبی کیا۔ ووہبنا، اور ہم نے انہیں کیا کرا؟ ووہبنا جو ہوتا ہے نا، جب ہم ووہبنا کہتے ہیں تو اس کا مطلب ہے ہم نے نوازا، ہاں یعنی عطا کیا نوازا، ہاں تو لہم انہیں ان کو من رحمتنا اپنی رحمت سے، وجعلنا اور ہم نے ان کو بنا دیا، لہم ان کے لیے لسانہ ان کی زبان کو، صدقن سچائی والا، علیہ بڑا بلند ان کی، یعنی کہ جہاں وہ ارشاد فرماتے تھے وہ بلند سے بلند ان کی قول مبارک کو اللہ کر دیتا تھا، دلوں میں اترتی چلی جاتی تھی، ہاں یہ کیسے کس وجہ سے؟ من رحمتنا، سرکار دو عالم صلی اللہ علیہ وسلم اللہ کی رحمت ہے، اور تمام کائنات میں جتنی اللہ تعالیٰ نے نوازشیں اور عطا کی رحمتیں آقا صلی اللہ علیہ وسلم کے صدقے دم قدم سے دنیا کو سیراب کیا ہے۔ وجعلنا لہم لسان صدق علیا، اور ان کے لیے سچی بلندی یعنی نامری رکھی ان کے لیے، ہاں فلما تزالہم، تو کنارہ کر گیا ان سے، ہاں وما یعبدونا، اور جن کی وہ عبادت کرتے تھے یعنی بتوں کی پوجا کرتے تھے، من دون اللہ اللہ کو چھوڑ کے، تو اس طرح سے یہ اللہ تعالیٰ نے اپنے ابراہیم علیہ السلام کو عزتوں سے نوازا، برکتوں سے نوازا، آسانیوں سے نوازا، اور بلند ناموری سے یعنی کلن جالنا نبیہ، اور نبیہ ان کی اولاد میں رکھ دی، نبوت رکھ دی ان کی اولاد میں، اسحاق، یعقوب، پھر یوسف، پھر آگے چل سو حضرت عیسیٰ علیہ السلام بھی، حضرت موسیٰ علیہ السلام بھی، عزیر علیہ السلام، تمام نبی ان کی آل میں اولاد میں رکھے۔ وآخر دعوانا ان الحمدللہ رب العالمین والصلاۃ والسلام علیک یا خاتم النبیین۔
6: ابھی آپ سماعت فرما رہے تھے قرآن مجید و فرقان حمید سے آیات مبارکہ کا ترجمہ، مختصر تفسیر اور شان نزول، مقرر تھے جناب صاحبزادہ ڈاکٹر سید شہزاد حسین۔ یہ پروگرام روزانہ 3:05 پر نشر کیا جاتا ہے۔ اسی طرح درس قرآن مجید و فرقان حمید ہر اتوار صبح 10 سے 12 بمقام آستانہ عالیہ فقیر بادشاہ ریلوے اسٹیشن رائے ونڈ نزد ریلوے قبرستان رائے ونڈ لاہور میں صاحب زادہ ڈاکٹر سید شہزاد حسین قرآن مجید فرقان حمید کا درس دیتے ہیں، جس کے اختتام پر دعا اور انسانیت کی فلاح کے لیے قرآن مجید سے استخارہ اور روحانی و جسمانی مسائل کے ساتھ ساتھ دکھی انسانیت کی خدمت فی سبیل اللہ کی جاتی ہے، خاص طور پر ایسے روحانی اور جسمانی مریض جنہیں ڈاکٹر صاحبان لا علاج قرار دے چکے ہوں، وہ مایوس انسان یہاں سے بفضل خدا صحت یاب ہو کر جاتے ہیں انشاءاللہ تعالی۔
5: شکریہ، آپ نے FM 101 ٹیون کیا۔
4: دس از FM 101۔
3: There's music and then there's magic. One above FM 101.
8: Get ready for non-stop hits. It's back-to-back English bangers every day from 3 p.m. to 4 p.m. only on FM 101. From the latest chart toppers to the classics you love, we have got your playlist covered. Stay logged in because the best English hits are coming your way right here on FM 101.
9: ٹوٹ چکی ہے جنسی تشدد کی ہر دیوار، محفوظ خواتین کے لیے حکومت پنجاب ہے تیار۔ وزیر اعلیٰ پنجاب مریم نواز شریف خواتین کے حقوق کے تحفظ کے لیے ہیں پرعزم، ہر بار محفوظ ہے جائے ملازمت سبھی گھر اور ہر بازار.
1: آپ کی حفاظت, آپ کا تحفظ, آپ کی ذمہ داری میرا فرض ہے.
9: تاریخ میں پہلی بار ورچوئل وومن پولیس اسٹیشن کا قیام. پنک بٹن سے فوری پولیس ہیلپ کا حصول. وومن سیفٹی ایپ, پولیس پروٹیکشن ایپ, ہیلپ لائن 1043, 24 گھنٹے 7 دن فعال. جینڈر بیسڈ وائلنس کے ٹریکنگ سسٹم کا جلد آغاز. جائے ملازمت پر ہراسگی کے خلاف قانونی تحفظ. خواتین کے خلاف تشدد میں ملوث افراد کو 2 سال قید اور 5 لاکھ روپے تک جرمانہ. کم عمری کی شادی کے خلاف سخت قانونی کاروائی. چیف منسٹر ڈیجیٹل سکلز ڈیولپمنٹ پروگرام برائے دہی خواتین کا اجرا. ورکنگ وومن ہاسٹلز اور ڈے کیئر سینٹرز کی فراہمی میں دھی رانی پروگرام کامیابی سے جاری. اپنی چھت اپنا گھر پروگرام اور الیکٹرک بائک اسکیم میں خواتین کے لیے خصوصی کوٹا. جنسی تشدد کے خاتمے کا احساس پورے پنجاب کی ہر بیٹی تک. مریم نواز شریف کی خواتین سے محبت, عقیدت اور شفقت. خواتین کا تحفظ بن چکا ہے پنجاب کی پہچان. ہر عورت ہے با اختیار, بڑھ رہا ہے سبھی کا مان. حکومت پنجاب.
8: Ready for non-stop hits. It's back-to-back English bangers every day from 3 p.m. to 4 p.m. only on FM 101. From the latest chart toppers to the classics you love, we have got your playlist covered. Stay logged in because the best English hits are coming your way right here on FM 101.

0: गायकी गाना तुमने याद करा दिया तो मैं वो वाला गाना लगाने लगी हूँ, उसे नौकर जनाब दे। सो हम लोग लाइव कॉल ले रहे हैं, अगर आप लाइव बात करना चाहते हैं तो ज़रूर कीजिए कॉल, शामिल हो जाइए शो में। हम सोशल मीडिया के बारे में बात कर रहे हैं कि आपकी ज़िंदगी को कितना बनाया कितना बिगाड़ा। हेलो, अस्सलाम वालेकुम। वालेकुम अस्सलाम, कौन और कहाँ से? मैं बिल्कुल ठीक ठाक, आप बताइए।
1: अल्हम्दुलिल्लाह मैं भी ठीक ठाक, और
0: सुनाए? नहीं बिल्कुल ठीक।
1: आपकी लाइफ कैसी गुजर रही है?
0: जबरदस्त गुजर रही है। नाम बताओ।
1: जबरदस्त, आपने पहचाना नहीं
0: है? नहीं पहचाना यार, दो हफ्तों के बाद शो कर रही हूँ।
1: मुझे बड़े प्यार से कहते
0: हैं। बड़े प्यार से क्या कहते हैं?
1: मुझे फायदा जी।
0: फायजा
1: साजिदा,
0: साजिदा जी कहते हैं प्यार से। और गुस्से से क्या कहते हैं?
1: क्या कहते हैं
0: गुस्से से? क्या कहते हैं
1: गुस्से से भी यही कहते हैं।
0: अच्छा ओके ठीक है, तो साजिदा क्या कहोगी टॉपिक के बारे में?
1: मैं बताना चाहूंगी क्या है ना, वो हमारे लिए अच्छा भी है तो नहीं भी अच्छा। ज्यादातर ना ज्यादातर नहीं अच्छा।
0: ओके कितना अच्छा है?
1: यानी कि उसमें ना कुछ थोड़ा सा फायदा तो हो जाता है लेकिन ज्यादा नुकसान हो रहा है आजकल के। वो ही जैसे वो फरी बता, और वैसे भी ना उसमें कुछ ऐसी चीजें आ रही हैं जो हमारे लिए सही ठीक नहीं है, तो ज्यादा नहीं ठीक हमारे लिए। यानी कि ना जो भी बोलना चाहिए
0: ओके,
1: आपके लिए बहुत ज्यादा दुआएं।
0: थैंक यू।
1: आपने गांव जाना है तो चलो, मैं ये जा रही हूँ कल गांव, आप मेरे साथ चलो।
0: कहाँ, कौन से गांव?
1: ये गुजर वाले से आगे जा रही हूँ, अगर आपने जाना है तो आप बता दें, जबरदस्त गांव है और एंजॉय करेंगे।
0: हाँ।
1: से भी नाव से नहीं लाऊंगी।
0: ओके ग्रेट।
1: सिवन से भी नहाने जाएंगे, उधर खेत भी है और सब कुछ अलग अलग करेंगे, आप आ जाओ मेरे साथ।
0: क्या बात है, जबरदस्त। ओके चलो ठीक है। भावल नगर और आपकी आपका वाला दो ऑफर्स हो गई हैं।
1: वो तो बहुत दूर है ना, तो ये गुजरा वाले तो ये है, जरा
0: ध्यान से कहीं हाथ ना लग जाए गुजरा वाला में।
1: ये
0: चलो ठीक है साजिदा, थैंक यू, अल्लाह हाफिज।
1: चलो ठीक है, आपके सारी पूरी टीम को पूरे ग्रुप को मेरी तरफ से अस्सलाम वालेकुम,
0: थैंक यू,
1: आ रही
0: हाफिज। सोशल मीडिया ने हमारी ज़िंदगी में कितनी तूफान बर्पा किए हैं और कितना ज़्यादा हमारी ज़िंदगी को स्टेबल किया है, और हम लोग सारी पॉजिटिव नेगेटिव सारी चीज़ें डिस्कस करते हैं। बहुत सारे लोग जो हैं उसको अच्छे पॉजिटिविटी के लिए भी यूज़ कर रहे हैं, और बहुत सारे लोगों ने इससे सीखा भी है, स्किल्ड सीखे हैं लोगों ने, ऑनलाइन काम करने के तरीके सीखे हैं, और फिर लोगों ने वारदातें चेंज करने के तरीके सीखे हैं, वो जो मैंने स्टार्ट में बात की थी। अब जो है ये इतना ओपन प्लेटफॉर्म है कि एक बिल्कुल ओपन बुक की तरह है, आप अपनी सारी चीज़ें वहाँ पे पोस्ट करते हैं, आप अपने सारे इमोशंस वहाँ पे पोस्ट करते हैं, अपनी लोकेशंस वहाँ पे पोस्ट करते हैं, तो उससे आपका जो मिजाज है ना वो पता चल जाता है। तो जो लोग आपकी ज़िंदगी में सोशल मीडिया के थ्रू आते हैं वो प्रॉपर आपको स्टडी करके आते हैं, वो देख के आते हैं, उनको पता होता है कि फ़लाम बंदे का मिजाज जो है वो कैसा है, फिर वो आपको उस तरीके से ट्रीट करते हैं, मैनिपुलेट करते हैं। तो येट इट इज़ यूजिंग फॉर समथिंग बैड एज वेल, बिकॉज लोग ऑलरेडी वहाँ से सब कुछ सीख के आते हैं और आपको फिर मैनिपुलेट किया जाता है। अगर आप कुछ भी ऐसा नहीं पोस्ट करते हैं और आपकी ज़िंदगी बड़ी सरल है, बड़े सुकून में है, तो सुकून में ही रहने दें, वल्लाही इट्स लाइक गोइंग टू किल। समरीन कह रही है कि शीबा मशवरे अच्छे दे रही हो लेकिन यार हमारी बात क्यों नहीं मानती हो तुम, लड़कों को तो समझ में आता है कि तुम इनकार कर रही हो उनके साथ चाय कॉफ़ी पे जाने पे, हमारा क्या कसूर है, हमें क्यों इनकार कर रही हो? अरे यार अच्छा फिर शर्त ये रख लेते हैं कि अगर कभी इस तरह का प्लान हो जाए कि हम लोग बाहर जाएं तो आई विल बी द वन हु विल पे, तो जाऊंगी, बिकॉज मेरे ऊपर कोई पैसे लगाए ना तो मुझे अच्छा नहीं लगता, पता नहीं क्यों एक ऐसी अजीब सी चीज़ है मेरे अंदर कि मुझे बहुत ही अजीब लगता है, तो पैसे अगर मैं लगाऊंगी तो फिर हाँ, अगर तुम ये कहो कि शिबा हमें खिला दो तो फिर मैं कहूँगी आओ बिस्मिल्लाह। कह रहे हैं कि ठीक है मैं अपनी शायरी जो है वो आपको सेंड करता हूँ, आप वही वाली जो है पढ़ें, और आपने सही कहा ये शायरी जो है मैंने किसी को टीज करने के लिए वो स्टेटस पे लगानी है। ओके मुझे ना गालियाँ पढ़ें, बाकी सब खैर है। हेलो السلام علیکم.
2: وعلیکم السلام. میں عافیہ خان لاہور سے. کیسی ہیں آپ؟
0: میں بالکل ٹھیک ٹھاک. عافیہ تم بتاؤ کیسی ہو؟
2: شکر الحمدللہ. آپ لاہور میں رہتی ہیں نا؟
0: شو سن رہی ہو؟
2: ہاں جی میں شو سن رہی ہوں. آپ کا شو بہت اچھا ہے ماشاء اللہ.
0: تھینک یو. ٹاپک کے بارے میں بات کروں گی.
2: ٹاپک کے بارے میں یہی کہوں کہ جو سوشل میڈیا ہے وہ اچھا بھی ہے اور برا بھی ہے.
0: اگر تمہارا اپنا پرسنل ایکسپیرینس کیسا رہا؟
2: میرا تو میں نے اس سے بہت کچھ سیکھا ہے جو میں باہر نہیں سیکھ پائی. جو گنجائش نہ ہو سکی میں نے وہ سوشل میڈیا پہ سیکھا ہے. یعنی کہ ہم لڑکیوں کے کیا شوق ہوتے ہیں, یہی مہندیوں کے شوق ہوتے ہیں, اس کو سیکھنا اور ڈیزائن سیکھنا بالوں کے اور کپڑے سلائی, یہ میں نے تینوں چیزیں اور دوسرا کہ کھانا پکانا یہ سب کچھ میں نے سوشل میڈیا سے سیکھا. اگر آپ اچھا استعمال کریں گے تو وہ اچھا ہوگا, اگر آپ برا کریں گے تو برا ہی ہوگا. ویسے نام بدنام کیا ہے سوشل میڈیا کا. اگر آپ
0: نہیں, بات تو وہی ہے نا کہ ہم لوگ اس میں سے اچھی بری ساری چیزیں جو ہے نا وہ دیکھ رہے ہیں.
2: نہیں میں نے اپنی بات بتائی, میں نے آج تک غلط استعمال نہیں کیا. میں نے جب بھی کیا ہے تو اپنے فائدے کے لیے کیا, مجھے بہت زیادہ فائدہ ہوا اس سے.
0: اچھا ہیلو کوآرڈینیٹرز اگر سن رہے ہیں تو ڈسٹورشن ہو رہی ہے کالز میں. تھینک یو عائشہ, بتایا نا تم نے.
2: عافیہ
0: جی. عافیہ
2: یہ بات سنیں, آپ سے ایک ریکویسٹ ہے میری.
0: کیا ریکویسٹ ہے عافیہ؟
2: ریکویسٹ میری یہ ہے کہ اگر آپ کے پاس تھوڑا سا بھی ٹائم ہو تو مائی فیورٹ سانگ منہ کا بینی کر کے اخبار دینی ہے. اگر آپ یہ پلے نہیں کر سکتی تو صرف آپ نے مجھے تفصیل سے یہ بتانا ہے کہ یہ کس نے گایا ہے, کیا نام ہے اس کا.
0: چلو ٹھیک ہے میں ابھی بتا دیتی ہوں. بتانا کیا ہے, پلے ہی کر دیں گے ہم.
2: ہاں اور پلیز اس کا نام ضرور بتا دینا ضرور.
0: چلو ٹھیک ہے اوکے.
2: اللہ حافظ. پاکستان زندہ باد.
0: فیمس گانا ہے اور 1 million ویو ہیں اور ود ان 2 months جو ہے یہ ٹاپ, اسٹل ابھی تک ٹاپ پہ چل رہا ہے یہ گانا. اور سرمد قدیر کا یہ گانا ہے. سو تم ہزار بار یوٹیوب پہ سن سکتی ہو, ہزار بار, تمہیں اتنا پسند ہے تو. اچھا جی, سو بتول کہہ رہی ہے کہ یار یہ بات سچ ہے کہ سوشل میڈیا کی وجہ سے لوگوں کی زندگی جہاں پہ برباد ہوئی ہے لوگوں نے بہت کچھ سیکھا بھی ہے. اور میرا پرسنل ایکسپیرینس ہے, ایک دفعہ نئی جب جاب سٹارٹ کی تھی تو اس ٹائم پہ برا ایکسپیرینس رہا تھا سوشل میڈیا کا, پھر اس کے بعد توبہ کر لی. دیکھا ہر دفعہ کہیں نہ کہیں سے کوئی ایک ایکسپیرینس ایسا ہوتا ہے جس کی وجہ سے ہم سیکھ جاتے ہیں کہ یار یہاں پہ بھی نہیں کرنا ہے, کسی کے ساتھ بات ہی نہیں کرنی ہے, کیونکہ موسٹلی یہ پلیٹ فارم جو ہیں وہ فیک ہی ہوتے ہیں. شام کہہ رہا ہے کہ زریون کو رہنے دیں پوئٹری کا, پلیز آپ اپنی طرف سے ہی کچھ سنا دیں. سمرین کہہ رہی ہے کہ یار اگر تو وہ پورا شعر ہے تو پورا ہی سنا دو. کون سا بتایا تو تھا میں نے, سٹارٹ میں ہی تھا. ہاں اوکے, فریب دے دیا ہے اب صفائی مت دینا اور اب کہیں دوبارہ دکھائی مت دینا. جو کر رہے ہو محبت کے نام پہ میرے ساتھ, جب اپنے ساتھ ہوا تو دہائی مت دینا. تو اس کو بولتے ہیں کہ when there is no plan so plan is always of the poetry. تو میرا خیال ہے کہ زریون تم یہی چیز جو ہے نا اس کو ریکارڈ کر لینا, اتنا سا نکال لینا, اگر تو شو تمہارے پاس ریکارڈ ہو تو وہ لگا دینا اسٹیٹس پہ. ٹھیک ہے اوکے جی, here we go with this song.

0: ویلکم بیک ٹو دا شو. ایک دفعہ پھر خوش آمدید کہتے ہیں سب سننے والوں کو. ریڈیو پاکستان ایف ایم 101 کے لاہور اسٹوڈیو سے میں ہوں آپ کے ساتھ آپ کا میزبان فرحان خان. اور جناب آج کا جو شو ہمارا جس کو کہتے ہیں مہمان ہمارے میں, جیسا پہلے میں عرض کر رہا تھا کہ ہمارے ساتھ بڑے ہی خاص قسم کے مہمان ہوتے ہیں, اور ایسے مہمان جن سے ہم کوشش کرتے ہیں کہ زیادہ سے زیادہ انفارمیشن لے سکیں, زیادہ سے زیادہ نالج لے سکیں, اور ہم ان ایشوز کے اوپر ہم بات کرتے ہیں جو آپ لوگوں کو, جس کی بہت زیادہ ضرورت تھی ہم سب کو. اور آج کے جو مہمان ہیں نا ہمارے, ہی سچ اے امیزنگ پرسنالٹی, اینڈ آئی ایم ویری گلیڈ ٹو سی ہم کہ ہمارے, چونکہ ہم ڈرائیونگ کرتے ہیں, ہم لوگ روڈ پہ ہوتے ہیں, اور ہمیں بہت سے لوگ اس وقت موٹر ویز پہ, رنگ روڈس پہ, اور لاہور کی شاہراہوں پہ, لاہور سے باہر پاکستان بھر میں, دنیا بھر میں بلکہ سنا جا رہا ہے, اور وہ تمام ڈرائیورس جو گاڑی چلاتے ہیں ان سے بہت سی ایسی غلطیاں ہو جاتی ہیں, بہت سی ایسی کوتاہی ہوتی ہیں جو کہ وہ کرنا نہیں چاہتے. بعض دفعہ لاعلمی میں ہو جاتی ہے, بعض دفعہ علم بھی ہوتا ہے پھر بھی کوتاہیاں ہو جاتی ہیں. اینی ویز, لیکن ہمارے جو آج کے مہمان ہیں, چونکہ ہم چاہیں گے کہ ان سے ہم زیادہ سے زیادہ انفارمیشن لیں, زیادہ سے زیادہ بات کریں اور نالج دیں آپ کو رنگ روڈ کے حوالے سے, موٹر وے کے حوالے سے. اینڈ ہی از ان موٹر وے پولیس سنس لائک 2001 سے کام کر رہے ہیں, اور اب آج کل از ڈپیوٹیڈ ان رنگ روڈ. ہمارے ساتھ اس وقت جناب ڈی ایس پی محمد نوید صاحب ہیں. سر ویری وارم ویلکم ٹو ریڈیو پاکستان. السلام علیکم.
1: وعلیکم السلام.
0: کیسے ہیں سر آپ؟
1: شکر الحمدللہ
0: خیریت سے ہیں. آپ کو ویلکم کہتے ہیں ریڈیو پاکستان. ایک جب ہمارے کوئی بھی گیسٹ آتے ہیں نا سر, ہمارے کوئی بھی گیسٹ آتے ہیں تو ہم انہیں یہ ضرور پوچھتے ہیں کہ ریڈیو پاکستان ظاہری بات ایک لیگیسی ہے, ایک بڑا نام ہے, پاکستان کی بہت سی یادیں سے وابستہ ہیں, اور ہر محاذ پہ ریڈیو پاکستان نے پاکستان کے لیے نظریات کی جنگ لڑی ہے. کیسا لگا آپ کو ریڈیو واقع ہے؟
1: Sir, it's an amazing experience. I have no experience to be on air before this.
0: Lag nahi raha, lekin sir, mashallah.
1: So, mashallah, aapki invitation, sir.
0: Sir, sir.
1: Thanks a lot, sir.
0: سر ریڈیو جو ہے نا, چونکہ ہمارے, میں نے جیسے عرض کی کہ زیادہ تر لوگ جو ہیں وہ گاڑیوں میں سنتے ہیں, اور ہماری یوتھ جو ہے وہ بڑھتے ہوئے, اور
1: یہ تو آپ کو پتا ہے ریڈیو رومانس ہے, اور ڈیورنگ اسٹوڈنٹ شپس ہر ایک ایکسپیرینس ہے.
0: آپ نے بھی سنا؟
1: یس سر. Obviously, sir. During studentship, ہم سنتے رہے ہیں
0: پڑھائی
1: کے دوران بھی سنتے رہے ہیں, ایون جاب کے دوران بھی سم ٹائمس وقت مل جاتا تھا تو ہم لگا لیتے. کچھ پروگرامس بڑے اچھے ہوتے تھے, کچھ غزل کا پروگرام, کچھ لوگ جو ہے لیٹ نائٹ, انتھرولنگ نائٹس ایک پروگرام تھا وہ ہم بھی سنتے تھے.
0: اچھا ریڈیو ویسے نا ہر بندے کا رومانس رہا ہے, اور کوئی نہ کوئی کسی نہ کسی نہ ریڈیو کے ساتھ اٹیچ رہا ہے. اچھا سر, چونکہ آپ کا تعلق موٹر وے پولیس سے بنیادی طور پہ, اور آپ غالباً 2001-2 سے موٹر وے پولیس کے ساتھ,
1: نومبر 2001 سے سر ہم ریکروٹیڈ ہیں.
0: اوکے,
1: اور ویسے ہم جو فیمس بیچ ہے نا وہ ہم 2002 کا بیچ ہی کہتے ہیں ہمیں.
0: اچھا 2002
1: بیچ,
0: ٹھیک ہے. تو اور تقریباً ہم یہ کہہ سکتے ہیں کہ اوائل ادوار تھے, آغاز تھا 98-97, پھر اس کے بعد 2002, کو اتنا ٹائم نہیں گزرا
1: سر. سر ایسے
0: اور اس پہ آپ اس وقت سے اور آج تک ماشاء اللہ
1: آلموسٹ 25 ایئرس سر.
0: سر وہ گزرتے
1: پتا ہی نہیں چلتا سر, ایسے ہی لگتا ہے کل کی بات ہے.
0: کل کی بات ہے, بالکل ایسے ہی ہے. اچھا آپ لوگوں کی موٹر وے پولیس کی ڈیوریشن, ٹائم ڈیوریشن جاب کی, ٹائمنگ سے مراد ہے کہ 25-30 سال نوکری, کتنے سال کا ہوتا آپ کا؟
1: سر یہ ایز جسٹ لائک ادر گورنمنٹ امپلائیز نا, وی کین ڈو سروس اپ ٹو 60 ایئرس. وہاں تک کر سکتے ہیں سروس,
0: ٹھیک ہے. اور آپ لوگوں کی جو انڈکشن ہوتی ہے اٹس لائک اے ٹریفک پولیس سے ہوتی ہے, پھر ادھر سے ادھر آتے ہیں کہ موٹر وے پولیس کی الگ سے ہوتی ہے؟
1: نہیں سر, اس میں دو طرح کی ریکروٹمنٹس ہیں. ایک تو ہے کہ ہم جو ہے باہر ہو کرتے ہیں پروونشل پولیس سیٹ اپ سے نا لوگوں کو, جو ہمارے افسران بالا ہیں, جب وہ دیکھتے ہیں کہ کمی ہے, شارٹیج ہے اسٹرینتھ کی, تو وہ پروینشل پولیس سیٹ اپ سے بھی ڈیمانڈ کر لیتے ہیں. تو اس میں بھی ہم جو ہے کانسٹیبل ٹو انسپیکٹرس تک, ایون ڈی ایس پیز تک جو ہے وہ جاتے ہیں, جوائن کرتے ہیں. اور افسرانے والا جو ہے وہ تو پی ایس پی کلاس ہے, وہ تو ڈیفینیٹلی وہ کمانڈرس لیڈرس وہی ہیں,
0: ٹھیک ہے.
1: تو ڈی اے جی, ایڈیشنل آئی جی صاحب, آئی جی, تو وہ تو پی ایس پی ہیں, پولیس سروس آف پاکستان سے.
0: تو آپ لوگوں کا کرائیٹیریا کیا ہوتا ہے؟
1: سر اس وقت تو گریجویشن تھا, سمپل گریجویشن, اور وہ پریفریبل تھا کہ اگر لا گریجویٹ اینڈ دیٹس ان گڈ انف.
0: اوکے,
1: تو اس میں موسٹلی لوگوں نے پھر اپلائی کیا, اس میں گریجویٹ تھے, لا گریجویٹس تھے, तो उसमें सर हम भी आ गए।
0: अच्छा माशाल्लाह। और अब भी ये क्राइटेरिया है
1: सर? बेसिकली ग्रेजुएशन ही है।
0: अच्छा ग्रेजुएशन,
1: ग्रेजुएशन इज इनफ।
0: अच्छा मैंने देखा है कि कई दोस्तों को मोटरवे पुलिस में, रिंग रोड पुलिस में एमफिल भी हैं और पीएचडीज भी हैं।
1: यस सर, मैं माय सेल्फ आई एम पीएचडी स्कॉलर नो।
0: माशाल्लाह,
1: कंप्लीटेड माय एमफिल रिसेंटली इन इंटरनेशनल रिलेशंस।
0: इंटरनेशनल रिलेशंस, वेरी नाइस। देखें
1: एमजूएल सर,
0: वेरी नाइस, वेरी नाइस। देखें जी, हमारे साथ सिस्टम स्कॉलर भी बैठी है पीएचडी, एंड दैट्स वेरी अमेजिंग।
1: ये तो शो की बात है, हॉबी है, लेकिन इसमें ये जॉब रिक्वायरमेंट नहीं है ये।
0: आई अंडरस्टैंड, आई अंडरस्टैंड। ये आपकी अपनी एक
1: एफर्ट है, आपका प्रोक्लिविटी है, आप प्रोपेंसिटी रखते हैं, आप पढ़ रहे हैं, हॉबी।
0: आई आर में आपने किया?
1: ये सर रिसेंटली आई आर में।
0: तो सर ये कैसे कर लेते हैं, आप जॉब भी करते हैं और थीसिस बनाना, करना, जमा करना, फिर उसकी रिसर्च करना, इट्स क्वाइट डिफिकल्ट वर्क।
1: हेक्टिक है, एक एक्टिविटी ऐसी है, इसमें एकेडमिक एक्टिविटी है सर, उसमें आपको टाइम निकालना पड़ता है। फिर तो सम टाइम्स यू फेस रिजेक्शंस व्हेन योर प्रपोजल इज रिजेक्टेड टाइम एंड अगेन।
0: ऐसा भी होता है, ऐसा भी होता है,
1: ड्राफ्ट्स जाते हैं 8-10 दफा, तो वो रिजेक्शन होती है, करेक्शन होती है सर, वो फिर सुपरवाइजर जो है वो देखते हैं। तो ये सर थोड़ा सा है, बंदा रिजेक्टेड फील करना शुरू कर देता है, लेकिन आखिरकार अगर आप दिल जमी से करते रहें और हिम्मत ना हारें तो कर लेते हैं सर।
0: अच्छा, ये आपको कोई प्लस पॉइंट देती है आपकी जॉब के लिए?
1: नहीं सर, ये ठीक है, उसमें एक थोड़ा सा देते हैं, एक स्टाइपेंड सा मिल जाता है, वो अच्छा। आपकी पे में आ जाता है, दैट्स अनदर इशू।
0: इससे ज़्यादा तो नहीं,
1: वो उससे ज़्यादा नहीं है, लेकिन ये है कि सर इसमें आपका अपना एक्सपोजर है, आपको अपना नॉलेज है, ग्लोबल पॉलिटिक्स किधर जा रही है, जियो पॉलिटिक्स किधर जा रही है सर, ये सर आप उसमें नज़र रखते हैं आप, तो आप यू फील वेल अवेयर ऑफ द ग्लोबल सिनेरियो, व्हाट इज गोइंग ऑन अराउंड यू। तो ये एक है,
0: आप कंपैरिजन करते हैं,
1: क्रिटिकल एनालिसिस है सिचुएशन सिनेरियोस का, वो आप थोड़ा सा बेहतर आम एक कॉमनर से या एक मैन इन द स्ट्रीट है उससे आप बेहतर एनालाइज कर सकते हैं सिचुएशंस को, सिनेरियोस को।
0: बिल्कुल ऐसे। अच्छा नवी साहब, ये बताइए कि फॉर माय इंफॉर्मेशन, और बहुत से हमारे दोस्त जो इस वक्त देख भी रहे हैं और सुन भी रहे हैं आपको, मोटरवे पुलिस या रिंग रोड पुलिस, इनका जो ऑरा है दैट इज़ वेरी डिफरेंट एंड दैट इज़ वेरी पॉजिटिव। एंड नॉर्मली आप बहुत बड़ी वायलेशन भी करते हैं ना, ओवर स्पीड कर लिया, आपको रोक दिया, आपके अंदर खौफ नहीं आता, डर नहीं आता, ये क्या वजह है?
1: सर ऐसे है कि पुलिस जो है ना, इसका बड़ा एक नेगेटिव इम्पैक्ट है, मतलब समझती हैं आवाम जो है ना, सिविल जो है वो पुलिस को देखेंगे, उसकी मौजूदगी को, या वो तो सिमिलर फियर समझने के है। तो लेकिन ऐसा नहीं है, वेस्ट में देखें, वहाँ पे सिमिलर प्रोटेक्शन भी है, वहीं से हमने ये चीज़ें डिराइव की हैं, वहीं से वो चीज़ें ली हैं, सेटअप्स हमारा मिलता जुलता है। तो थोड़ा सा नेचर ऑफ जॉब डिफरेंट है, देखें वहाँ पे जो रेशो है आपका एजुकेशन का, वेस्ट में हम जब कंपेयर करते हैं तो फिर आदाद शुमार जो है वो कुछ मुख्तलिफ बताते हैं।
0: ठीक
1: है, 90+ डेमोक्रेसी वहाँ फंक्शन करती है, जब 90+ लोग एजुकेटेड हैं और मैक्सिमम लोग जो हैं वो पढ़े लिखे हैं, वो दे कैन मेक अ डिफरेंस बिटवीन गुड एंड ईवल, तो वो उसमें जो है ना वो अपना रोल बेहतर तरीके से अदा कर सकते हैं। तो हमारे जो लोग हैं ज़्यादा एजुकेटेड नहीं हैं, मोस्टली पीपल आर रिजाइडिंग इन विलेज एरियाज, और वो बैकग्राउंड ऐसा है कि वहाँ पे अभी भी फुकदान है तालीम का। तो मेरा ख्याल है चलें काफ़ी सिचुएशंस बेहतर हो रही हैं, हर एक दहाई के बाद हम स्टैट्स देखते हैं कि वो उसमें डिफरेंस है।
0: अच्छा,
1: कोई बढ़ रहा है, कोई बेहतरी
0: की तरफ जा रहा है
1: जी, लेकिन फिर भी अभी देयर इज अ लॉट ऑफ रूम टू इंप्रूव सर।
0: आई थिंक बोथ साइड
1: सर, सर ऐसे
0: बोथ साइड, आवाम की तरफ भी और फोर्सेस की तरफ भी, गवर्नमेंट की तरफ भी चीजें, और डे बाय डे इंप्रूव भी हो रही है।
1: जी जी,
0: लाइक इट टेक्स टाइम,
1: अवेयरनेस भी है लोगों को, एजुकेशन जो है ना वो आपको बेनिफिट करती है एट द एंड।
0: बिल्कुल ठीक है, ऐसे ही है। अच्छा सर, चूंकि आप, हम विल स्टार्ट फ्रॉम मोटरवे
1: सर,
0: अब मोटरवे पे आप जब एंटर होते हैं, यू नो अब ई टैग जो है ना वो मस्ट हो गया, अगर जिनके पास ई टैग नहीं होता तो उसके लिए उनको एम टैग या ई टैग, अगर जिनके पास एम टैग या ई टैग नहीं होता सो उनको क्या फाइन पे करना पड़ता है या फिर क्या है, क्या वो जा सकते हैं?
1: एक्चुअली सर इनिशियली ये था कि एंट्री नहीं देते थे, तो अभी तो सर वो इस चीज़ को ज़रूरी कर रहे हैं क्योंकि हम स्मार्ट मोटरवेज की तरफ जा रहे हैं, तो हम इंटीग्रेटेड जो मोटरवेज हैं वो कॉन्सेप्ट आ गया इंटीग्रेशन का, सारी मोटरवेज जो है M1 M2 है, शुरू शुरू में आपको पता है सर जस्ट वन मोटरवे फंक्शनल थी, M2 सो दैट वाज द ओनली सोर्स ऑफ कनेक्टिविटी बिटवीन इस्लामाबाद टू लाहौर। तो वहाँ से ये स्टार्ट हुई, पहला वो प्रोजेक्ट था उस पर हम डिप्लॉयड हुए, तो वहाँ पे उस वक्त मैनुअल था सारा ना सिस्टम। अभी जो है मतलब कि ये 5-7 साल से कह लें कि 2020 के बाद, आफ्टर 2020 तो ये स्मार्ट मोटर भी इसका कॉन्सेप्ट आ गया, उसमें जो डिप्लॉयमेंट है वो कम होगी और जो गैजेट्स है, मशीनरी है, इक्विपमेंट है, उसका इस्तेमाल ज़्यादा होगा।
0: ठीक सर।
1: तो ये सर जा रहे हैं डिजिटलाइजेशन की तरफ, तो डिजिटल का है एक कॉन्सेप्ट मोटरवेज को, जो भी सिस्टम है डिजिटल हो तो दैट इज़ गुड, उसमें टाइम वेस्टिंग नहीं है। आप जब लाइन में खड़े होते हैं और पे करते हैं वन बाई वन, तो दैट इज़ अ टाइम कंज्यूमिंग एक्टिविटी, तो उसको थोड़ा सा बैरियर को ख़त्म किया है। तो कोशिश है कि डिजिटल हो जाए और वो आप उसमें फीड करें अपनी अमाउंट, एम टैग है वो, आप मतलब हैसल फ्री है वो, आपका वक्त जो है वो कम से कम ज़ाया होगा।
0: और अगर आप कैश लेन में होते हैं तो जी, वो उसके चार्जेस ज़्यादा होते हैं?
1: सर ये थोड़ा सा बिकॉज मॉनिटरी जो इश्यूज है ना, दैट इज़ नॉट कलेक्टेड टू आर रिस्पॉन्सिबिलिटी, देयर आर अदर कॉन्ट्रैक्टर्स हु डील विद मनी।
0: अच्छा, मैं मुझे ना पर्सनली एक्सपीरियंस हुआ, मैंने गाड़ी चेंज की, मैंने गाड़ी ली तो एक, और उस पर एम टैग जो था ना वो ऑलरेडी जिनके था वही चल रहा था, उन्होंने क्लोज करा दिया हुआ था।
1: ओके।
0: और मैं जब मैं एम्बैरस हुआ, मैंने फिर कैश लेन पे चला गया, तो कैश लेन पे उन्होंने कहा जी चूंकि गाड़ी आपके नाम अभी ट्रांसफ़र नहीं हुई और इसीलिए आपको कैश पेमेंट करनी पड़ेगी। सो दैट वॉज 70% एक्स्ट्रा।
1: इट मींस के उन्होंने फाइन अप्लाई किया,
0: या फाइन अप्लाई, 70% जो था ना मुझे एक्स्ट्रा पे करना पड़ा। फिर जब मैं अपनी डेस्टिनेशन पे पहुंचा था, फिर मैंने फोन कहा भाई गाड़ी मेरे नाम करो, व्हिच इज गुड, मतलब मैं नो हार्ड फीलिंग बिकॉज़ मुझे
1: दैट वाज द एक्सपीरियंस वी यूज्ड टू एक्सपीरियंस इन आवर चाइल्डहुड के चुंगी सिस्टम हुआ करता था,
0: पता ना। जी जी जी।
1: तो उसमें आपकी गलती है, आपने पे नहीं किया, आप चले गए दूर, तो वो पीछे से बंदा आता था, वो कहता था 11% आप पे अभी फाइन है।
0: आपका जो नाका लगा होता है मोटरवेव के ऊपर, और वो जब उनको रोकते हैं और अक्सर लोग जो है निकल जाते हैं, सो अगर निकल जाते हैं तो उसके ऊपर क्या फाइन है, और क्या वो जो निकल जाते हैं या वो नहीं रुकते इशारा करने पे भी आगे जाके क्या वो पकड़े जाते हैं?
1: सर डेफिनेटली, एक्चुअली मोटरवेज का जो सेटअप है वो सारा ही फेंसिंग है इर्द गिर्द, और कंट्रोल्ड एग्जिट्स हैं। मतलब कि अभी इफ वी ड्रॉ कंपैरिजन बिटवीन रिंग रोड एंड मोटरवे, तो ओनली जो मेजर डिफरेंस है वो यही है कि यहाँ पे रिंग रोड के ऊपर जो एग्जिट्स हैं वो कंट्रोल्ड नहीं है, जस्ट एंट्रीज कंट्रोल्ड है। तो यहाँ से थोड़ा सा हमें ज़्यादा फेस करना पड़ता है ना, हीट एंड ऑन केसेस, जब ऐसे फाइन ना ही रुके जल्दी से निकल के एग्जिट करके। मोटरवेज पे ऐसा नहीं है सर, वहाँ पे एग्जिट्स भी कंट्रोल्ड हैं, तो वहाँ पे ऑफिसर्स भी डिप्लॉयड हैं, ब्रीफिंग ऑफिसर्स, वो कम्युनिकेट हो जाता है कि कौन सी गाड़ी किस जगह पे नहीं रुकी, उसका जो नंबर है, डिटेल है, वो सर उसमें कैम में होती है, वो कैम डिटेल सारी शेयर कर देते हैं, कम्युनिकेट कर देते हैं। और एग्जिट पे सर उनको डेफिनेटली फाइन होता है, रोका जाता है उनको, और वो फाइन पे करते हैं। और इसमें ना रुकने पे पुलिस ऑफिसर साइन, जो स्टॉप साइन है उसको डिसोबे करता है कोई, तो उसका 500 उस वक्त, अभी तो शायद वो रिवैम्प हो गए हैं, वो सारे नए बन गए हैं, रिवाइज हुए हैं फाइन अमाउंट्स ना, अभी तो बहुत ज़्यादा हैं,
0: बढ़ गई हैं।
1: तो
0: इसका मतलब देयर इज नो एग्जिट,
1: नो देयर इज नो एग्जिट,
0: है ना। अगर आप अगर आपको स्टॉप साइन पे ओवर स्पीड पे आप हैं, आपको रुकना होगा, चाहे आगे जाकर रुक जाए, आप कोई एक्सक्यूज नहीं दे सके थे जी मुझे नजर नहीं आया।
1: हाँ सर, ऐसे
0: नजर सर आता है।
1: जी जी बिल्कुल आता है,
0: नजर आता है, इतना बड़ा
1: मस्ती होती है हमारी कैजुअली लेते हैं हम। तो ऐसा चाहिए, कोई ऐसा कोई क्राइम भी नहीं है, मॉरल हम इसको ऑफेंस कहते हैं, जो आपका ट्रैफिक ऑफेंस होता है वो समटाइम्स मॉरल ऑफेंस गेट्स यू नो क्रिमिनल ऑफेंस ना, समटाइम्स हिट एंड रन केसेस हो जाते हैं, आप एक्सीडेंट कर बैठते हैं इसी मस्ती में। तो ये है कि वो लेन एंड लाइन का हम फ़र्क नहीं रखते, तो हमें रूल्स को फॉलो करना चाहिए, लेन और लाइन का फ़र्क भी रखना
0: सर
1: चाहिए।
0: सर ये बताइए कि अगर स्पीड लिमिट 120 है, सो 120 मोटरवे के ऊपर स्पीड लिमिट है, तो कितना हम ऊपर उसको चला सकते हैं गाड़ी को?
1: हाँ सर, इसमें बड़ा अच्छा क्वेश्चन आपका, ये इन्फॉर्मेशन है। पिछले दिनों में जब से ये हॉर्मस का सिनेरियो हुआ, उसमें कोई फ्यूल कंजप्शन कम करने के लिए उसमें रिडक्शन की गई स्पीड लिमिट्स में, यस ऑस्टेरिटी मेजर्स के तौर पे, तो उसमें स्पीड लिमिट्स कम की थी, लेकिन अभी वो ऑस्टेरिटी उठा ली गई है, अभी वही पुरानी नॉर्मल चली गई है, 120 लिमिट है, 130 आपका मार्जिन है, और 131 पे आपको फाइन होता है।
0: अच्छा, 120 पे 131 पे आपको फाइन,
1: 10 इज द मार्जिन, 10 किलोमीटर जो है ना वो होता है, आप डिप्रेशन में होते हैं स्ट्रीट पे, वो कहीं आगे पीछे, वो आप 120 पे भी जा रहे हैं तो आप ओवर स्पीड नहीं होते, आप 120 क्रॉस करते हैं तब जाके आप ओवर स्पीड होते हैं।
0: अच्छा,
1: 120 आप फॉलो करते हैं ना, तो 10 का मार्जिन है,
0: ठीक है,
1: तो कहीं ना कहीं आपकी बचत हो जाती है, आप कैम में भी आ गए हैं तो बचत होगी, आपको नहीं रोका जाएगा अनटिल अनलेस यू क्रॉस 130, तो 131 इज दी वायलेशन जोन लिमिट, उसमें आ जाता है, फिर आप उस पर आपको फाइन होता है।
0: अच्छा, एक तो आप लोग آن ڈیوٹی بیٹھ کے کیمروں سے مہر کر رہے ہوتے ہیں اسپیڈ لمٹ, اور کچھ لوگ ظاہری بات ہے ایک وقت میں ایک یا دو گاڑیوں کو ہی دیکھا جا سکتا ہے,
1: ٹو ٹو تھری یس اس میں ہو سکتی ہے,
0: اور اسی اثناء میں کچھ روک رہے ہوتے ہیں, کچھ کر رہے ہوتے ہیں اور نکل جاتے ہیں. کیا موٹر وے کے اوپر تھرو آؤٹ کیمریز لگے ہیں جو مانیٹر کر رہے ہوتے ہیں؟
1: سر اینڈ پہ بھی ابھی جو ہے جیسے ایز آئی ہیو ایکسپلین ٹو یو کہ اس میں ایگزٹس نہیں ہیں, ایسا نہیں ہے کہ آپ وائلیشن کریں گے اور آپ بچ جائیں گے, انٹل انلیس اٹ از کمیونیکیٹڈ ٹو دی کنسرنڈ آفیسر ایٹ ایگزٹ پوائنٹ.
0: ٹھیک
1: ہے, اگر وہ شارٹ ڈسٹینس ہے اور آپ موو کر گئے کمیونیکیشن سے پہلے تو اٹس پاسبل ان سم سچویشنس, لیکن موسٹلی وہ کمیونیکیٹ بر وقت ہوتا ہے اور وہاں پہ آپ کو روکا جاتا ہے اور وہاں پہ آپ کو فائن ہو جاتا ہے.
0: ٹھیک ہے,
1: یہ ہے,
0: اور وہ فائن آن اسپاٹ آپ نے پے
1: آن اسپاٹ پے کرتے ہیں آپ.
0: اچھا, اگر کسی کے پاس پیسے نہ ہو
1: تو سر ہم نے رکھا وہ ایپ ہے, اس میں آپ ڈفرینٹ جو ہیں ہمارے اس میں جیس کیش
0: آن لائن آپ پے
1: اور بینکنگ سے ایپ سے بھی آپ کر سکتے ہیں.
0: ٹھیک ہے. اچھا سر, کبھی کوئی ایسا کوئی کیس آپ کے پاس آیا جس نے کہا جی میرے پاس کوئی پیسے ہی نہیں ہے اور ایسا رونا دھونا کر دیا کہ جی بس مجھے چھوڑ دیں کسی طرح؟
1: سر سر سر دیر آر سرٹن کیسز, آپ کو پتا ہے کہ لوگ سم ٹائمز ان کے پاس نہیں بھی ہوتا کیش, اور کچھ واقعی ہی بہت ایسے ہوتے ہیں کہ ان کے وہ پے کرنے کے قابل ہی نہیں ہوتے, تو پھر ان کو سر سم ٹائمز تو لٹرلی ہمیں جو ہے نا اپنی جیب سے بھی سم ٹائمز دے دیا, چلو یار آپ چلے جاؤ اٹس اوکے. تو یہ ہے اس میں ہم کر لیتے ہیں اس کو نا,
0: ٹھیک اکوموڈیٹ
1: کر لیتے ہیں.
0: اچھا فائن, ونس آپ جب نمبر نامنیٹ کر لیتے ہیں فائن جب اس کا چارج ہو جاتا ہے اس کو لازمی پے کرنا ہے؟
1: جی جی. دوسرا سر اگر وہ پے نہیں کر سکتے ایٹ دی اسپاٹ پھر ہم ان کے ڈاکومنٹس وغیرہ سیز کر لیتے ہیں.
0: اچھا,
1: یہ بھی ہے, یہ بھی آپشن ان کے لیے ہے کہ آپ اپنے ڈاکومنٹس وغیرہ ہمارے پاس سبمٹ کریں, لائسنس دے دیں, رجسٹریشن دے دیں گاڑی کی, تو آپ کے پاس 10 days ہیں بالفرض, تو آپ جو ہے نا وہ ود ان 10 days آپ پیمنٹ کریں, آپ واپسی پہ اپنے ڈاکومنٹس ہم سے کلیکٹ کر لیں, یہ سر آپشن ہوتا ہے.
0: اچھا, یہ آپشن ہے.
1: جی جی.
0: لیکن اگر سپوز کوئی بھیرا کے پاس
1: جی جی
0: کسی کو آپ ڈاکومنٹس رکھتے ہیں اور وہ لاہور کا رہنے والا ہے تو پھر ڈاکومنٹس کے لیے بھیرا جانا پڑے گا؟
1: سر ایسے ہی ہے.
0: اچھا,
1: ایسے ہی ہے, جہاں پہ وائلیشن ہے پھر وہیں پہ. سم ٹائمس لوگ کہتے ہیں نہیں میں کانٹیسٹ کروں گا, کورٹ بھی ہماری مرضی کی ہوتی ہے, یہ نہیں ہے کہ میں ہری پور کا رہنے والا ہوں تو ہری پور کی کوئی کورٹ دے دیں مجھے میں وہاں پہ آؤں. نو, یہ پولیس آفیسر جو ہے وہ کرتا ہے ڈیسائڈ کہ آپ نے کس کورٹ میں آنا ہے.
0: تو پھر ہمارے جو دیکھنے اور سننے والے ہیں اتنی اگر مشکل میں پڑے تو بہتر ہے کہ آپ وائلیشن ہی نہ کریں,
1: وائلیشن نہ کریں, ایسے روڈ سیفٹی لاس کو فالو کریں, جو لمٹس ہیں اس کو فالو کریں, سائنیج دیکھیں, لین اور جو اپنا لائن ہے اس کو وائلیٹ نہ کریں, لین اسٹریڈلنگ نہ کریں, سلو موونگ نہ کریں. آپ کو پتا سم ٹائمس وہ نا دے گیٹ ٹربل سم فردرس کہ ان کی اسپیڈ جو ہے وہ 65 ہے موٹر ویز پہ ابھی اور رنگ روڈ پہ 40 ہے, اس سے بھی لوگ کم جا رہے ہوتے ہیں تو وہ جو ہے بنتے ہیں بیریئر بیریکیڈ, جو ٹریفک آن کمنگ ٹریفک ہے وہ اسپیڈ میں گرا رہا ہے تو ایک بالکل سلو موور جو ہے ٹارٹائز یا وہ ٹرٹل جا رہا ہے آگے تو وہ ایکسیڈنٹ کا باعث بنے گا.
0: اچھا نوی صاحب, یہ میں ایک جو پوائنٹ ہے فاسٹ لین کے اوپر یا فاسٹ ٹریک کے اوپر کوئی بندہ اگر 120 کی اسپیڈ لمٹ ہے اور وہ 40 پہ جا رہا ہے تو کیا اس پہ بھی فائن بنتا ہے؟
1: بالکل سر, فائن بنتا ہے. آپ نے ود ان لمٹ ہی اوور ٹیکنگ کرنی ہے, وہ اوور ٹیکنگ کے لیے ہی مارجن ہے آپ کے پاس, 10 کا مارجن جو ہے وہ آپ یہ جسٹیفیکیشن نہیں دے سکتے کہ آئی واز اوور ٹیکنگ تو اس پروسیجر میں وہ مطلب الاؤڈ ہوتی ہے. نو, وہ آپ کو جو 10 کا مارجن ہے وہی مارجن ہے آپ کا, آپ نے ود ان 10 کے مارجن میں ہی اوور ٹیک کرنا ہے, وہ اوور ٹیکنگ کے لیے ہی ہے.
0: اور آپ یہ دیکھیں نا کہ آپ فاسٹ ٹریک میں اکثر لوگوں کو دیکھے, فاسٹ ٹریک چل رہا ہوتا ہے اور اس میں وہ ایک سلو اسپیڈ پہ گاڑی چلا رہے ہوتے ہیں, آپ کتنے لوگوں کے لیے ہرڈل پیدا کر رہے ہیں؟ ایک فلو میں گاڑیاں آ رہی ہیں 100 کے 80 کے فلو میں آ رہی ہیں اور آپ 40-50 میں اور فاسٹ ٹریک پہ جا رہے ہیں, مطلب اپنے ساتھ بھی زیادتی ہے اور دوسروں
1: کے ساتھ بھی زیادتی ہے.
0: سو اٹس بیٹر کہ آپ ایکسٹریم لیفٹ لین لے لیں,
1: بالکل ایسے ہی ہے,
0: وہاں پہ آپ گاڑی چلائیں.
1: بالکل سر, وہ ایکسٹریم لیفٹ میں چلیں اور ڈبل انڈیکیٹر آن کریں تاکہ آپ جو ہے ایمرجنسی شو کر رہے ہوں, کیونکہ آپ کے پاس کوئی وہ پیس تو نہیں ہے اس میں, آپ کے پبلک سسٹم تو نہیں ہے, آپ بتائیں گے لوگوں کو میں خراب ہوں یا میری گاڑی میں کوئی فالٹ ہے میں سلو جا رہا ہوں. نو, اس کے لیے ہیزرڈ لائٹس ہیں, وہ آپ لازمی انڈیکیٹرس جو ہیں لازمی آن کریں, ڈبل انڈیکیٹرس.
0: ٹھیک ہے. اچھا, کسی کی اگر گاڑی خراب ہو جاتی ہے موٹر وے پہ اور اکثر دیکھا گیا ہے کہ پیٹرول ختم ہو گیا یا پھر گاڑی میں کوئی پرابلم آ جاتی ہے, سو واٹ ٹو ڈو؟
1: سر جو پیٹرول ختم ہو جانا ہے نا یہ بھی ہم اس کو اوفینس سمجھتے ہیں.
0: اچھا,
1: یہ بھی اوفینس ہے موٹر ویز کے اوپر, پیٹرول پمپس آر اویلیبل آفٹر ایوری 50 کلومیٹرز آلموسٹ, تو وہاں سے ایک اچھا ڈرائیور جو ہے وہ انڈیکیٹرس کو دیکھتا ہے کہ یار میری گاڑی میں کیا کمی ہے, کیا چیز انڈیکیٹ کر رہی ہے, اس کو دیکھنا چاہیے پیٹرول کمی یا پیٹرول کا ختم ہونا. تو اس میں جو فینس ہے, ہم شروع شروع میں ہمیں بڑی کلیئر کٹ انسٹرکشنس تھے افسرانے والے کی طرف سے کہ یار جس کا پیٹرول ختم ہو جاتا ہے نا وہ کیسا ڈرائیور ہے, کہ وہ ایک کمپیٹنٹ ڈرائیور نہیں ہے, تو اس کو فائن کریں آپ ساتھ.
0: اچھا
1: ہاں, اس کو شروع شروع میں ہم یہ پریکٹس تھی کہ ہم فائن کرتے تھے,
0: پیٹرول بھی دیتے تھے اور فائن بھی کرتے تھے,
1: پیٹرول بھی ارینج کر کے دینا تو پھر ان کو فائن بھی کرنا, ایک ریمائنڈر کے طور پہ آپ کی یہ سستی یا سلیکنیس ہے کہ آپ نے اپنے انڈیکیٹرس ہی نہیں دیکھے, چیک کیا آپ نے, دیکھی نہیں گاڑی روڈ وردی ہے یا نہیں ہے, کوئی ٹائر کا ایشو ہے یا کوئی ربر کا ایشو ہے یا آپ کا پیٹرول ہی نہیں ہے, کوئی انجن کا ایشو ہے, تو وہ سر دیکھنا چاہیے اس کو.
0: اچھا سر, کوئی بندہ موٹر وے پہ لیٹ سپوز انٹر اس نے ہونا ہے
1: سر,
0: تو اس کو کیا کیا کچھ دیکھنا ہے اپنی گاڑی میں, کون سی جو بڑی امپورٹنٹ چیزیں کہ آپ کی گاڑی اپ ٹو دا مارک ہونی چاہیے, کون سی بہت سی ایسی چیزیں جس پہ موٹر وے الاؤڈ نہیں کرتا یا رنگ روڈ الاؤ نہیں کرتا اس کو گاڑی کو لانا؟
1: سر پرٹیکولرلی موٹر ویز پہ تو یہ جو اپلائڈ فار گاڑیاں ان کا جو ہے نا وہ انٹری نہیں ہے, بڑی مشکل سے ہوتی ہے آپ آفیسر کو جسٹیفائی کر پائیں کہ میری جو گاڑی ہے ابھی میں نے شو روم سے نکالی ہے
0: ٹھیک,
1: اور ابھی میں گھر جا رہا ہوں ڈیسٹینیشن کی طرف
0: ٹھیک,
1: اس کے علاوہ اور کوئی جسٹیفیکیشن نہیں ہے
0: ٹھیک.
1: اگر وہ 1000 کلومیٹر سے زیادہ چل گیا تو آپ کو اول تو انٹری نہیں دیں گے, اگر آپ انٹر ہو چکے ہیں کہیں کسی طریقے سے سنیک کر گئے ہیں تو پھر آگے آپ کو روکیں گے چیک کرنے پہ, آپ کو ہیوی فائن ہوگا. تو یہ ہے اس میں انٹری نہیں ہے
0: ٹھیک ہے, ان کی
1: انٹری ابھی تو ڈیجیٹلائزیشن ہے سر, اگر نمبر نہیں ہے تو انٹری نہیں ہوگی.
0: اور اس کے علاوہ گاڑی کی پوزیشن کیا ہونی چاہیے
1: سر؟ گاڑی روڈ وردی ہونی چاہیے, گاڑی میں آپ کا کوئی ایشو نہیں ہونا چاہیے, گاڑی اچھی کنڈیشن میں ہونی چاہیے. جب آپ لانگ ٹریولس کے لیے نکلتے ہیں تو آپ کو جو چیزیں اپنے پاس رکھنی ہیں وہ اپنے سب سے پہلے تو گاڑی پہ پاور کا فارمولا لگانا ہے آپ نے کہ اس کا پیٹرول پورا, وہی جو جیسے آپ کو میں نے بتایا
0: سر,
1: تو اس میں آئل جو ہے بریک آئل ہے یا انجن آئل ہے وہ چیک کریں آپ, وہ ٹھیک ہے یا نہیں ہے. الیکٹریکل سسٹم ہے اس میں, ساری گاڑی کی الیکٹرانکس کا جو بھی ہے یا اس کے میکینکس ہیں وہ آپ کو پتہ ہونا چاہیے, یہ ٹھیک ہے روڈ وردی ہے. ربر ہے اس میں ربر دیکھیں, اندر آپ کا سیٹس ہیں یا آپ کی جو وائرنگ ہے ربر کی ہوتی ہے, ٹائرز ہیں آپ کے ربر, اس میں اس کا دیکھیں کہ ٹائر پریشر ٹھیک ہے یا نہیں ٹھیک. تو پار کا فارمولا لگاتے ہیں آپ, تو اس کو چیک کرتے ہیں روڈ وردی ہے تو تب آپ نکلیں ٹھیک ہے جی. اس میں واٹر چیک کر لیں, انجن آئل جیسے یہ ایک عام روٹین ہے سب کو پتہ ہے, تو یہ چیزیں ضروری ہیں. پار کا فارمولا لگائیں اس پہ, پھر اپنے ڈاکومنٹس سیز کریں, وہ لازمی اپنی گاڑی میں رکھیں.
0: اچھا,
1: اس میں آپ کے اوریجنل ڈرائیونگ لائسنس سی این آئی سی, رجسٹریشن گاڑی کی ٹھیک, اگر آپ کی کوئی کمرشل گاڑی ہے تو روٹ پرمٹ سر اس کا, یہ ساری چیزیں جو ہیں آپ کی گاڑی میں ڈاکومنٹس موجود ہونے چاہیے.
0: اچھا, کمرشل گاڑیاں جو ہیں جیسا ٹرکس ہیں اور ہیوی کارز جو ہیں سر,
1: کسی بھی وقت آپ جا سکتے ہیں, روٹ کی گاڑیاں وہ دن رات چل رہی ہیں, 24 آور سروس ہے, کوئی ایشو نہیں ہے.
0: اور جو ہیوی ٹریفک ہے ان کے لیے کوئی خاص رولز آف ریگولیشن ہے کہ انہوں نے کس لین میں چلانی ہے اور کیسے چلانی ہے؟
1: ہاں سر, اس میں فرسٹ اور سیکنڈ لین ہے ان کی, تو ان کی اسپیڈ لمٹ منیمم آپ کو بتایا جیسے 65 ہے سر,
0: اوکے,
1: تو اس میں میکسیمم ان کی 100 ہے, 100 سے زیادہ 110 تک وہ جا سکتے ہیں, 111 پہ ان کو فائن ہوتا ہے جو ایچ ٹی وی ہے سر.
0: اچھا
1: سر, تو باقی جو گاڑیاں نارمل اسپیڈ سے جاتی ہیں وہ فرسٹ اور سیکنڈ لین میں رہتی ہیں, اوور ٹیکنگ کے لیے سیکنڈ لین ہے, ویسے انہوں نے ٹریول کرنا ہے فرسٹ لین میں.
0: ہمارے سننے اور دیکھنے والوں کو نمبر ایک دفعہ اگر بتا دیں کہ ہیلپ لائن نمبر کیا ہے, کہ اگر کوئی گاڑی کا ایشو آ جاتا ہے ان کیس آف ایمرجنسی تو کس نمبر پہ رابطہ کر سکتے ہیں؟
1: سر موٹر ویز پہ تو 130 ان کا ہیلپ لائن ہے, اور جو ہمارا رنگ روڈ ہے اس پہ 1103 سر, یہ جگہ جگہ جو ہمارے نئے سی پی صاحب ہیں چیئرپرسن صفی اللہ گوندل صاحب, تو ماشاء اللہ ان کا بڑا ویژن ہے, انہوں نے بڑے انیشیٹیوس لیے ہیں, ان کو فوراً انہوں نے آتے ہی بولا کہ یار فنڈس پڑے ہوئے ہیں تو جو گاڑیاں ہیں وہ چینج کریں پہلے اپنی گاڑیاں, کاؤنٹیننس گاڑی کا دیکھا انہوں نے پسند نہیں آیا, یار یہ تو گاڑی روڈ وردی نہیں ہے اپنی یا پرانی ہو چکی ہیں, تو فلیٹ چینج کروا دیا پہلے نمبر پہ. پھر انہوں نے دیکھا کہ یار گاڑیوں میں جو چیزیں ہیں, کوئی اکوپمنٹ ہے, کوئی ایمرجنسی ہو جاتی ہے تو اس میں بھی چیزیں ہونی چاہیے, اس میں میڈیکل کٹ ہونی چاہیے, آپ کا روڈ سیفٹی کا سارا سامان اس میں پورا ہونا چاہیے, تو کافی ساری چیزیں انہوں نے پرچیز کروا کے تو رکھوائیاں. ماشاء اللہ ابھی جو فلیٹ ہمارا رنگ روڈ پہ ہے وہ فلی اکوپڈ ہے.
0: اچھا,
1: گاڑیاں بھی نہیں ہیں ہمارے پاس سر, तो ये बड़ा इनिशिएटिव है पंजाब गवर्नमेंट का, सीएम साहब का भी विजन है साफ़ सुथरा पंजाब, उस पर LWMC जो एक ऑर्गेनाइजेशन है वो भी बड़ी अच्छी एक्टिव है, सफाई सुथराई का निज़ाम बड़ा अच्छा है रिंग रोड के ऊपर।
0: अच्छा,
1: तो ये सर बेस्ट है। और 1103 सर,
0: अच्छा,
1: ये हेल्प लाइन है रिंग रोड के ऊपर अगर आपको कोई मसला फेस करते हैं,
0: मोटरवे 130
1: और मोटरवेज के ऊपर सर 130 है।
0: और मोबाइल से अगर कॉल करते हैं डायरेक्ट मिलानी है कि
1: सर डायरेक्ट मिला लें, अगर नहीं मिलती तो फिर उस जो जिस सिटी के नज़दीक आप उसका 042-130 मिला लें, अगर इस्लामाबाद के पास है 051-130 मिला लें फिर भी सर कनेक्ट हो जाएगी।
0: अच्छा नवीद साहब, ये बताइए कि जब धुंध होती है, फॉग होती है, ऐसे मौके पे रिंग रोड को बंद कर दिया जाता है।
1: यस सर,
0: और लोगों को ये बता दिया जाता है कि जब आप नहीं जा सकते, लेकिन
1: डेंस फोक्स हैं,
0: डेंस फोक्स के ऊपर, और कुछ लोग बड़ा रेजिस्ट कर रहे होते हैं कि जी हमने जाना है।
1: सर देर आर मल्टीपल एक्सीडेंट्स ना, जो एंट्रीज हो चुकी थी जब हमने बंद कर दिया उसको मोटरवेज को या रिंग रोड्स को, तो जो लोग अंदर दाखिल हो चुके होते हैं उनकी सेफ्टी जो है वो भी हमारे जिम्मा आ जाती है। वो सर उनको भी देखना होता है, फिर हम कॉनवाइज की शक्ल में भेजते हैं उनको, आगे पीछे गाड़ियाँ लगाते हैं, विजिबिलिटी बढ़ाते हैं अपनी सारी गाड़ियों की, जो पेट्रोलिंग व्हीकल्स हैं अफसरान जो हैं वो बड़ी मेहनत करते हैं सर इसमें। तो ये है सर इसमें थोड़ा सा ना जो भी हमारा कॉम्पिटेंस है, ये जो प्रोसीजर्स हैं सर सेफ्टी के, वो हमें अडॉप्ट करना पड़ते हैं। तो ये उनकी सेफ्टी के लिए, आम आवाम की, पब्लिक की सेफ्टी के लिए है, ताकि कैजुअलिटीज़ ना हों। कुछ लोग बजिद होते हैं, वो लड़ाई झगड़ा भी शुरू कर देते हैं एंट्री पॉइंट्स पे, कब खुलेगी, कब रुकेगी, कब ये कब से रुकी हुई है, कब खुलेगी ये। तो सर हम जो ऑफिसर्स हैं या जो सुपरवाइजरी ऑफिसर्स हैं वो रिपोर्ट करते हैं बाकायदा अफसराने बाला को, और लॉगबुक्स में एंट्रीज होती हैं कि ये जो हमारी जो है आगे देखने की सलाहियत जो है, विजिबिलिटी जो है, अगर आप ड्राइविंग सीट पे बैठे हुए हैं तो 200 मीटर्स इससे कम, जूं जूं कम होती जाएगी सर 50, जीरो पे भी चली जाती है, जब जीरो पे जाती है तो फिर हम क्लोज कर देते हैं। अगर 50 मीटर्स है फिर भी हम जो है वो कोशिश करते हैं कि कम से कम एंट्रीज जो अच्छी गाड़ियाँ वो चली जाएँ, चलें वो कॉनवे की शक्ल में। तो 200 सर जो है उससे ज़्यादा हो तो फिर वो सेफ्टी है, सेफ ट्रैवलिंग है।
0: अच्छा।
1: 200 मीटर से कम है तो फिर वो डेंजर जोन में चली जाती है, और जो ही वो कम होती जाएगी वो हम क्लोज करते जाएंगे उस एरियाज को, उस जोन को।
0: लेकिन बाज जगह तो पैचेस में ऐसी डेंस होती है कि वो
1: पॉकेट्स
0: तो,
1: में भी होती है, ठीक कह रहे हैं आप, तो वो भी सर सम टाइम्स जो है वो सीवियर एक्सीडेंट्स का बायस बनती है, बड़े उसमें कैजुअलिटीज हुई हैं। हमारे बड़े अच्छे जो कीमती असासा थे, नेशनल एसेट्स थे,
0: बिल्कुल ऐसे ही
1: वो वी हैव लॉस्ट देम ऑन रोड्स इन एक्सीडेंट्स,
0: बिल्कुल ऐसे ही।
1: तो ये दो दहाइयों पहले का जो हमारे पास जो डाटा था कि 55,000 सर कैजुअलिटीज होती हैं पाकिस्तान में जो रिपोर्टेड होती हैं एक्सीडेंट्स में, 55,000 पर ईयर
0: मोटरवे के ऊपर।
1: ये नहीं नहीं सर, पूरा ओवरऑल पूरे पाकिस्तान में, मतलब ब्रांच रोड्स पे या मेन हाईवेज पे, टोटल का जो है ये फिगर।
0: अच्छा सर, इसको हम दोबारा कंटिन्यू करेंगे, अभी हमें बढ़ने हैं न्यूज़ ब्रेक की जानिब इस्लामाबाद, सो उसके बाद दोबारा मलौट के आएंगे। हमारे साथ रहिए, सुनते रहिए एडी पाकिस्तान एफएम 101।
2: कमिंग अप नेक्स्ट, 101 न्यूज़ हेडलाइंस।